बेखम मार्ग चलना, लब लोभ अहंकार तत्सना, बहुत ना ही बोलना, खन्हो तिखी वालो निकी, एत मार्ग जाना, गुर प्रसादी जिनी आपत दिया, हर वासना समाणी, कहे नानक चाल भगता, जुग हो जुग नराली, ज्यों तू चलाए तिव चले स्वामी, होर क्या जाना गुण तेरे, जिव तू चलाए तिवे चले, जिन्ना मार्ग पावहे, हर कृपा जिन नाम लाए, छे हर हर सदा त्यावहे, जिसनु कथा सुनाए अपनी, छे गुरुद्वारे सुख पावहे, कहे नानक सच्चे साहेब, जो पावे तिवे चलावहे, यो सोहिला शब्द सुहावा, शब्दो सुहावा सदा सोहिला, सदगुरु सुनाया, यो तिनके मन वसया, जिन तुरो लिखिया आया, एक फिरे कनेरे करे गल्ला, गल्ली किने न पाया, कहे नानक शब्द सोहिला, सदगुरु सुनाया, पवित होए सेजना, जिन्नी हरत्याया, हरत्याया पवित होए, गुरमुख जिनी त्याया, पवित माता पिता कुटांब सहत सयो, पवित संगत सबाईया, कहंदे पवित, सुनदे पवित, से पवित, जिन्नी मन मसाया, कहे नानक से पवित, जिन्नी गुरमुख हर हर त्याया, करमी सहज न उपजे, विण सहजे, सहसा न जाए, न जाए सहसा किते संजम, रहे कर्म कमाए, सहसे जीव मलीन गए, कित संजम तोता जाए, मन तो भो, शब्द लाग हो, हर स्यों रहो चित लाए, कहे नानक गुर प्रसादी सहज उपजे, ए सहसा इबजाए, जी ओ मैले, बार हो निर्मल, जीओ ता मैले, तिनी जन्म जुगे हारिया, इस ना वड्डा रोग लगा, मरण मनो विसारिया, वेदा में नाम उत्तम सो सुने नाही, फिरे ज्यो बेता लिया, कहे नानक जिन सत जया, कूड़े लागे, तिनी जन्म जुगे हारिया, जीओ निर्मल, बार हो निर्मल, बार हो ता निर्मल, जीओ निर्मल, सागुर ते करनी कमानी, कूड़ की सोए पहुंचे नाही, मनसा सच समानी, जन्म रतन जिनी खटिया, पले से वणजारे, कहे नानक जिन मन निर्मल, सदा रहे गुरु नाले, जे को सिख गुरु सेती सन्मुख होवे, होवे ता सन्मुख सिख कोई, जियो रहे गुरु नाले, गुर के चरण हिरदे ते आए, अंतर आत्म समाले, आप छड सदा रहे परणे, गुरबिन अवर न जाने कोय, कहे नानक सुनो संतो, सो सिख सन्मुख होए, जे को गुरते वे मुख होवे, बिन सगुर मुक्त न पावे, पावे मुक्त न होर से कोई, पुछो विवेकियां जाए, अनेक जूनी परम आवे, बिन सगुर मुक्त न पाए, फिर मुक्त पाए लाग चरणी, सगुरु सब सुनाए, कहे नानक विचार देखो, बिन सगुर मुक्त न पाए, आप हो सिख सगुरु के प्यारे हो, गावो सच्ची बाणी, बाणी ता गावो गुरु केरी, बाणिया सिर बाणी, जिन कौ नदर कर्म होवे, हृदय तिना सुमाणी, पीवो अमृत सदा रहो हर अंग, जप्यो सार्ग पाणी, कहे नानक सदा गावो ए सच्ची बाणी, सगुरु बिना होर कच्ची है बाणी, बाणी ता कच्ची सगुरु बाजो, होर कच्ची बाणी, कहंदे कच्चे सुन दे कच्चे, कच्ची आख वखाणी, हर हर नित करे रसना, कया कछु न जानी, चित जिनका हिर लया माया, बोलन पए रवाणी, कहे नानक सदगुरु बाजो, होर कच्ची बाणी, गुर का सदर तन है, हीरे जित जड़ाओ, शब्द रतन जित मन लागा, यहोवा समाओ, सबसे ती मन मिलया, सत्ते लाया पाओ, आपे हीरा रतन आपे, जिसनु दे बुझाए, कहे नानक शब्द रतन है, हीरा जित जड़ाओ, शिव सकत आप उपाय के करता, आपे हुमरताए, हुकुमरताए आप वेख, गुरम किसे बुझाए, तोड़े बंधन होवे मुक्त, शब्द मान मसाए, गुरमुख जिसनु आप करे सो होवे, एक स्यों लिमलाए, कहे नानक आप करता, आपे हुकुम बुझाए, सिमरत शास्त्र पुन पा विचार दे, तत्ते सार न जानी, तत्ते सार न जानी, गुरु बाजो, तत्ते सार न जानी, ती गुणी संसार परम सुत्ता, सुत्या रहन वेखाणी, गुर के पाते से जन जागे, जिन्ना हर मन वसया, बोले अमृत बाणी, कहे नानक सो तद पाए, जिसनु अनदिन हर लिव लागे, जागत रहन वेखाणी, माता के उदर में प्रतिपाल करे, तो क्यों मनो वसारिये, मनो क्यों वसारिये, ए वड़दाता, जे अगन में आहार पहुंचावे, ओ सुनो क्यों पुए न सकी, जिसनु अपनी लिव लावे, अपनी लेवे।
پیلا ہے گرمک صدا سمالیے کہے نانک اے وڑداتا تو کیوں منو مساریے جیسی اگن ادھر میں تیسی باہر مایا مایا اگن سب اکو جے ہی کرتے کھیل رچایا جز پانا تا جمیا پروار پلا پایا لو چھڑکی لگی تشنا مایا امر ورتایا اے مایا جتر وسرے مو ابجے پاؤ دو جالایا کہے نانک گر پرسادی جنا لے لاگی تینی وچے مایا پایا ہر آپ ملک ہے مل نہ پایا جائے مل نہ پایا جائے کسے وٹھوں رہے لوک ول لائے ایسا سرگر جے ملے تسنو سر سونپیے وچوں آپ جائے جدا جیو تزمر رہے ہر وسے من آئے ہر آپ ملک ہے پاگت نہ کے نانکا جن ہر پلے پائے ہر رس میری من ون جارا ہر رس میری من ون جارا سگر تے رس جانی ہر گھر نت جپیو جیو لا کھٹیو دہاڑی ایو تن تنا ملیا جن گھر اپے پانا کہے نانکا رس میری من ہوا ون جارا اے رسنا توں انس راچ رہی تیری پیاس نہ جائے پیاس نہ جائے ہورت کتے جچر ہرس پلے نہ پائے ہرس پائے پلے پیے ہرس بہوڑ نہ تس نہ لاگے آئے ایو ہرس کرمی پائی گے تگر ملے جسے آئے کہے نانک ہور انس ویسرے جہاں بستے من آئے اے سری را میریا ہر تم جوت رکھی تا تو جگ میں آیا ہر جوت رکھی تد وچ تا تو جگ میں آیا ہریا پی ماتا آپے پتا جن جو پائے جت دکھایا گر پرسادی بجیا تا چلت ہوا چلت نظری آیا کہے نانک سرٹ کا مول رچیا جو ترا کی تا تو جگ میں آیا من چاؤ پیا پرب آگم سنیا ہر منگل گاؤ سخی گرو مندر بنیا ہر گاؤ منگل نت سویے سوگ دکھ نہ ویاپے گر چرن لاگے دن سپاگے اپنا پر جاپے انہد بانی گر سبد جانی ہر نام ہر سپوگو کہے نانگ پرب آ ملیا کرن کارن جوگو اے سری را میریا اے جگ میں آئے کے کیا تو کرم کمایا اے کرم کمایا تو سریرا جا تو جگ میں آیا جن ہر تیرا رچن رچیا سو ہر من نہ وسایا گر پرسادی ہر من وسیا پورب لکھیا پایا کہے نانک ایو سریر پروان ہوا جن سرگر سیو چت لایا اے نیتر ہو میرے ہو ہر تم میں جو تری ہر بن اور نہ دیکھو کوئی ہر بن اور نہ دیکھو کوئی نظری ہر نہالیا ایو وس سنسار تم دیکھ دے ایو ہر کا روپ ہے ہر روپ نظری آیا گر پرسادی بجیا جاں ویکھا ہر ایک ہے ہر بن اور نہ کوئی کہے نانک اے نیتر اندھ سے سدگر ملے دے بدشت ہوئی اے سبن ہو میرے ہو سچے سننے نو پٹھائے سچے سننے نو پٹھائے سریر لائے تنو سد بانی جت سنی من تن ہریا ہوا رسنا راس سمانی سچ الکھ وڈانی تاکی گت کہی نہ جائے کہے نانک امرت نام سنو پوتر ہو بہو سچے سننے نو پٹھائے ہر جیو گفا اندر رکھ کے واجا پون مجایا وجایا واجا پون نو دوارے پرگٹ کیے دسواں گفت رکھایا گردوارے لائے پاونی اکنا دسواں دوار دکھایا تے انیک روپ ناؤ نو ند سیدا انت نہ جائی پایا کہے نانک ہر پیارے جیو گفا اندر رکھ کے واجا پون مجایا ایو سچا سوئلا سچے کر گاو گاو تا سوئلا کر سچے جتھے سدا سچ تیاو ہے سچو تیاو ہے جاں تو پاو ہے گرمکھ جنا بجاو ہے ایو سچ سبنا کا خسم ہے جس بخشے تو جن پاو ہے کہے نانک سچ سوئلا سچے کر گاو ہے آنند سنو وڑ پاگی ہو سگل منورت پورے پار برہم پرپایا اترے سگل بسورے دوکھ روگ سنتاپ اترے سنی سچی بانی سنت ساجن پئے سرسے پورے گرتے جانی پنتے پنیت کہتے پویت سدگر ہیا پر پورے بنوت نانک گر چرن لاگے واجے انہ تورے رام کلی سد ایک اوہنکار سدگر پرساد جگ داتا سوئے بھگت وچل تیو لوئے جیو گر سبد سماوے اور نہ جانے کوئے جیو اورو نہ جانے سبد گر کے ایک نام تیاب ہے پرساد نانک گرو انگد پرم پدوی پاو ہے ایا کارا چلن وارا
ہر رام نام سمایا جگ امر اٹل اتول ٹھاکر پگتے ہر پایا ہر پانا گر پایا گر جاوے ہر پراپا جیو ہر گر کرے ہر پے بینتی میری پیج رکھو ارداس جیو پیج رکھو ہر جنے کیری ہر دیو نام نرنجنو انت چلدیاں ہوئے بیلی جم دودھ کال نکھنجنو سگر کی بینتی پائی ہر پر سنی ارداس جیو ہر تار کرپا سگر ملایا تن تن کہے سا باس جیو میرے سکھ سنو پت پائی ہو میرے گھر پانا آؤ میں پا جیو ہر پانا گر پایا میرا ہر پر کرے سا باس جیو بھگت سدگر پرک سوئی جس ہر پر پانا پاوے آنند انہد وجہ واجے ہر آپ گل میلا آوے تسی پت پائی پروار میرا من ویکھو کار نرجا جیو تو لکھیا پروانا فرے نہ گر جائے گھر پراپاس جیو تگر پانے اپنے بے پروار سدایا مت میں پیچھے کوئی روب سی سو میں مول نہ پایا مت پیج مت بگسے زمت کی پیج پاوے تسی ویچار دیکھو پد پائی ہر سدگرو پے نہ آوے سدگرو پرتکھ ہوندے بہراج آپ ٹکایا سب سکھ بند پت پائی رام داس پیری پایا انتے سب گر بولیا میں پیچھے کیرتن کرے ہو نربان جیو کیسو گوپال پنڈت سدے ہو ہر گھر کتھا پڑے پران جیو ہر کتھا پڑھ گئے ہر نام سنیے بے بان ہر انگور پاوے پنڈ پتل کریا دیوا پھل ہر سر پاوے ہر پایا سرگر بولیا ہر ملیا پرکھ سجان جیو رام داس چھوڑی تلک دیا گر سد سد نیسان جیو تگر پرکھ جے بولیا گر